0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्त तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात पौरी। प्रोग्राम दिन आउ दुनिया जब के तासुता दरकवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راح حديثنا دي تمام نور بلا
1: اجي معاشي معاشرتي قرني سياسي او نور ډیرو مسلو حل ده قران او حديث پر رڼا کې
2: ده يومل

0: अच्छा
1: रेडियो अमन नेटवर्क,
2: पैगाम अमन है, प्यार की एक दुनिया लेकर,
3: मोहब्बत समेट कर
4: रेडियो अमन आया आपकी जिंदगी में।
3: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
4: रेडियो अमन नेटवर्क, मन रंग अमन।
5: יונים סולקה באפו
6: רשלקה
5: דריו סולקה בא רשלקה דוי סולקה
6: נמואן ורטבגי דו דרי דני וואש שאב
7: یا لکه سید غنی رضا دا کباب په مونږ باندې ډیر دی لیمو می په هم نه چوڑ کړی دی
8: نه ګل کاکا تاسو خوري امیر اولې ګلم ملمنو له کباب پړم
7: رضا یو کباب مونږ سره وخورا چې د خولې خوند ور سره خشي
8: نه ګل کاکا زما پال دی میده کې می زخم دی اور پکی بلیږي ازما می ناراضی
7: ګورا سید غنی ته پرونی بچی او معده دې بیا خرابه ده نسخه درته هم هم اوس لاړ شه او د بډاګرام هر خ میډیکل سٹور یا جرنل سٹور نه اسید گو د معدې سیرپ راواخله د کم استعمال نه بعد چې بده معده داسی شي چې اوس پنه باز مې